0: छोत हुन बाटले थाकुन पुक्कुन एउटा छोत नै हुन मन फेर गीत के सुनलो नै खण्डी का आएर सिया लागेस् नै
1: अलि
0: यसले गोटो गीत के अमराउँ
1: अलि फेर अमराउँ